0: अब विकल्पको रूपमा आएको छ विकल्प स्तुति पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि यहाँ कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलदारी बजार कञ्चितपुर
2: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार
1: 9804675700।

आदरणीय श्रोतावृन्द, सुमधुर स्वरका धनी कलाकार विनक स्नेही बैझाङ्गीको बैझाङ्गीको चेलो मत नामक गीति कोशीलीको अपार सफलता पश्चात फेरि पनि नौलो दोस्रो प्रस्तुति ठाडी भाका समराई लागि घरकी ओम डिजिटल रेकर्डिङ स्टुडियोबाट सर्वत्र बजारमा उपलब्ध भएको छ। त श्रोता परदेशीको कथा व्यथालाई समेटिएको उहाँको आफ्नै मार्मिक शब्द भाका अनि सुमधुर स्वर लहरीले सजिएको यस गीति कोशीलीलाई सुनि अवश्य पनि यहाँहरूले मन पराइदिनुहुनेछ भन्ने आशा छ। त्यसै गरी श्रोतावृन्द, संगीत संयोजक, प्रविधि संयोजक तथा वाद्य वादकमा टेक राज अवस्थी, ओम डिजिटल रेकर्डिङ स्टुडियो धनगढी रोड, लिसा कम्पनी पछाडि डाँडा अत्तरिया कैलाली, मोबाइल नम्बर 97 49 0 15 6 77, जीमेल ओम डिजिटल 1973@gmail.com र युट्युब ओम डिजिटल अत्तरिया कैलाली।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टिभी लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिटासका साथ साथै एचसिएल र डोमेस्टिकको चिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिटाका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778, 9809467570।

श्रोता आदरणीय श्रोता वृन्द, यस गीतमा स्वर रहेको छ कलाकार वीरेन्द्र परियार र श्रीमती मंगला देवी परियारको, भने ढाका तथा शब्द वीरेन्द्र परियारको, अनि संगीत संयोजक प्रविधि संयोजक तथा वाद्य वादकमा टेक राज अवस्थी ओम डिजिटल रेकर्डिङ स्टुडियो धनगढी रोड जिसा कम्पनी पछाडि डाँडा अत्तरिया कैलाली, मोबाइल नम्बर 97 49 0 15 674, जीमेल ओम डिजिटल 1973@gmail.com र युट्युब ओम डिजिटल अत्तरिया कैलाली। Thank you.

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्क कार्डका साथ साथै एचसिएल डोमेस्टिकको चिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: सेती महाकाली म्युजिक प्रणालीको गौरवमय प्रस्तुति।
1: डोटी जिल्ला आदर्श गाउँपालिका वडा नम्बर 2 मा जन्मनु भएका नवसर्जक एवं गायक टेक बहादुर रोकायाको उत्कृष्ट लय तथा शब्द सिर्जनामा मर्म स्पर्शी देउडा संस्कृतिको छुट्टै मौलिक पनमा आधारित पहिलो देउडा गीत डुल्टीमा रिबनको डोरी,
0: जसमा स्वर रहेको छ देउडा हस्ती भुवन प्रसाद दाहाल र निरुता खत्री, सल्लाहकार हुनुहुन्छ बिरु सुनार, सहयोगीमा हुनुहुन्छ श्याम सुन्दर बोगटी,
1: बजार व्यवस्थापन तथा उत्पादक सेती महाकाली म्युजिक प्रणाली अनामनगर काठमाडौँ, प्रबन्ध निर्देशक राम बहादुर दानी, सम्पर्क नम्बर 9813638335, व्यवस्थापक हिक्मत कुमार शाही, सम्पर्क नम्बर 9805588777, सञ्चालक निरुता खत्री, सम्पर्क नम्बर 9800056193।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एचटिसी डिस्कभ कारिटाका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: छैन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागो।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्कभर रिचार्ज कार्डका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778 9809467570।

0: यो एनबी रेडियो नेटवर्क www.nepalbodh.com।
1: म्यूजिक नेपाल।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एसएल एफटिसी डिस्कभ रिचार्जका साथसाथै एसएल र डोमेस्टिक सिम कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि, राजनीति गर्नका लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभर, क्यारिटासका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778, 9809467570।

0: Yahoo Yenbi Radio Network www.nepalbodh.com
1: गोकुले दार्चुला गोकुले दार्चुला गोकुले दार्चुला
2: ओ गुरु यो गाडी कहाँसम्म जाने हो
1: सिट खाली छ एक दुई नम्बर कहाँसम्म जाने हो नानु
2: जाने त म दार्चुलासम्म हुँ कति बेला जाने हो टाइमली पुगाउने हो कि नै
1: ल ल धेके जस्तो लागुला छ कहाँ हो नानु जाने दुरै सम्म हो कि
2: दिक्क लागिसक्यो कति बेला हो क्या जाने
1: ल ल ल एकान्त सबैजना आयो कि नै भाइ हेर त हेर सबैजना आयो कि नै
3: ल ल गुरु सबैजना आइसके जाउँ जाउँ जाउँ

0: सम्झना म्युजिक प्राली प्रस्तुत गर्दछ इष्टकुल देवता हुनैनाथ स्वामीको आशीर्वादले दार्चुला जिल्ला लेकम गाउँ पालिका सार्मोली शीतल नगरमा जन्मनु भएका सबैका मनका ढुकढुकी लोकप्रिय चर्चित गायक तथा सर्जक रमेश सम्झना मायालु संगीतको कुडीमाइकी जातको अपार सफलतापछि छैठौं लोक देउडा कोसेली दार्चुलाका लम्बा रोड आम दर्शकहरूको माझमा आइसकेको छ। सुन्न र हेर्न नभुल्नुहोला। जसमा लय शब्द सृजना गर्नुभएको छ चर्चित गायक तथा सर्जक रमेश सम्झना मायालु संगीतले भने साथमा शब्द रमेश पन्त पटिउडीको पनि रहेको छ। यस गीतमा स्वर उमेश विकल र रेखा जोशीको रहेको छ। सहयोगीमा हुनुहुन्छ शेरसिंह विष्ट करखडा, प्रेम जोशी सागर, सबेन्द्र खत्री, लोकेन्द्र डागा, जानकी डागा, गणेश गोयला, भुवन बडु, रमेश मिश्र मायालु, हरिश धामी, भागरथी सामन्त, रामसिंह साउद, लोकेन्द्र पन्त, प्रकाश राव, नरेन्द्र विष्ट, पुष्पा धामी मिचुरी, मोहन धामी, ज्ञान सिंह धामी, विशेष सम्झनामा कमला जोशी, सरिता धामी, लक्ष्मी कार्की, उद्धव धामी, कमला जोशी, प्रतीक्षा भाट, विशेष गरी श्री कैलुवा मोबाइल सेन्टर, गोकुले एक, चौसेरा बैतडी र अन्तमा आम दार्चुला वासीहरूलाई सम्झन चाहन्छु। सल्लाह र सुझावका लागि कलाकार सर्जक रमेश सम्झना मायालु संगीत, मोबाइल नम्बर 9865-68-81-17 र 9845-40-91-99।
1: होइन भट्टराईजी, कता लागेको हो नि?
2: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
1: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
2: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
1: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
2: एचएल, एटिसी, डिस्कभर, रिचार्जका साथ साथै एचएल डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
1: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
3: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
2: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
1: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
2: कन्ट्याक्ट 9848820778,
1: 9809467570।

0: Yoohoo, NBS Radio Network, www.nepalbodh.com.
1: ओहो उमेश दाई, हेर त पारे उठबठेको अनुहार कि चाहको पो छ केटी त।
2: हो त रमेश भाइ, यार ढेक्कामा त अप्सरा आएछ, पखाइ मिल्यो। एक्सक्युज मी केटी,
3: को हो भाइ इट्टाबाट केटीलाई जिस्काउने? और काम नाइ थिन त तमरो
2: कहाँ हो भने जानु?
3: जहाँ गएले तमलाई कि मतलब कहाँ झोलो रे ये बिहानै हातो नै किताब नाइ देखिया त क्याम्पस जान्न रे।
2: हो त मैले मै जान्न आउने, सँगै जानु त। अनि निका गीत गाउँछौ भने तमतरी गीत गाइहाल्नु त।
3: अँ गीत गाउन तमले निका निका गीत लेखुन्छौ भन्यो, और गीत गाउँछौ लै भन्यो, हो त
2: सुपर हिट भागे।
3: ल हुन्छ कोही गाउन धै एक गीत सुन्ने मन लाग्यो।
2: ल हुन्छ हुन्छ, ओके okay.

0: सम्झना म्युजिक फेमस प्राली प्रस्तुत गर्दछ। नैनाथ स्वामीको आशीर्वादले दार्चुला सरमोलीका बहुचर्चित लोकप्रिय गायक तथा सर्जक रमेश धामी किसमको नौ देउडा कोसेली गोकुल्या कृषि क्याम्पस बजारमा सर्वत्र उपलब्ध भइसकेको छ। युट्युब अनि बजारमा खोजी सुन्नु नभुल्नुहोला। यो गीतमा लय शब्द रहेको छ चर्चित गायक रमेश धामी किसमको भने शब्द र ठेगो रहेको छ रमेश पन्त पटिनीको स्वर रहेको छ उमेश विकर रेखा जोशीको विशेष सम्झनामा हुनुहुन्छ लोकेन्द्र पन्त सर्जक परमल साउद उद्धव धामी भुवन बडु शेषय विष्ट गजबहादुर गोइला एलेक्स धामी कमला साउद दामोदर भट्ट बिनकाली विमला धामी प्रतीक्षा ज्ञानी पार्की र मार्केटिङ श्री कैलुवा मोबाइल सेन्टर गोकुले चौसेरा बैतडी सागर नाथ र अन्तमा आम सरमोली वासीलाई सम्झन चाहन्छु। मोबाइल 9865-68-17 र 78-29-16-21।
1: होइन भट्टराई जी कता लागेको होली
2: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे त्यही भएर मैले धनगढी जान लागेको।
1: भट्टराईजी तपाईँलाई यति पनि थाहा छैन हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यही जानु न।
2: ओहो एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
1: रङ्गीन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
2: एचएल एसटिसी डिस्क कार्डका साथसाथै एचएल डोमेस्टिकको सिप कार्डको थोक विक्रेता
1: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: हरेक किसिमका मोबाइल टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
3: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
2: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलदारी बजार कञ्चितपुर
1: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार
2: कन्ट्याक्ट 9848820778 9809467570।

0: समाजसेवी तेज बहादुर टनको जीवन भगाई उहाँकै शब्दमा यहाँहरूका लागि पीआरपीटी 7044 71 47
1: माटका लागि नम्बर 28379।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्क कार्डका साथ साथै एचसिएल डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्ड
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्टर्ब, कारिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल, एचटीसी, डिस्क, क्यारी चार्जरका साथसाथै एचएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्तुति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एटिसी, डिस्क, क्यारी कार्डका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एफटिसी डिस्क रिचार्जका साथसाथै एचसिएल रबस्तीको सिम कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: स्फूर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्फूर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778, 9809467570।

0: होइन भट्टराई जी, कता लागेको होली?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एसएल, एसटिसी, डिसप, कारिटासका साथसाथै एसएल र डबस्टीको चिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता नानी, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि?
0: हाम्रा सुविधाहरू,
2: हाम्रो यहाँ कम्प्युटर

0: रेक्सो पुढे कोर्स सुरू करायचे आहेत.
1: रंगीन तथा फोटो कपी लॅमिनेशन स्कॅनिंग प्रिंटिंग को सुविधा पण रहेको छ.
0: एचसीएल एटीसी डिस्कभ कॅरिटाज का साथ साथै एचसीएल डोमेस्टिकको चिप कार्डको थोक विक्रेता.
1: मोबाइल का चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्ड लेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ.
0: हरेक किसिमका मोबाइल टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ.
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती. पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि यानबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ.
0: एबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलदारी बजार कञ्चितपुर.
1: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार.
0: कन्ट्याक्ट 9848820778 9809467570.

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्कभ रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिम कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

अल्टरनेटिभको नौलो प्रस्तुति लक्ष्मीराम विशीको नौलो सांस्कृतिक कोशेली नेउला रानी जसमा स्वर शब्द अनि संगीत रहेको छ लक्ष्मीराम विशीको अनि स्वर सहयोगीमा हुनुहुन्छ पूर्णिमा ठकुन्ना।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल, एचटीसी, डिसोप, क्यारिटासका साथसाथै एचएल डोमेस्टिकको चिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भोटलाईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एचटिसी डी सफ्टका रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: कृष्ण भट्टराईजी कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, क्यारिटारका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: स्मृति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्मृति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चनपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिटासका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्क, क्यारिटासका साथ साथै एचसिएल डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

पलका डाली कोयली सरी उड़ी बाई गई पे पलका डाली।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिटाका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: तयारी कसिएका छन् र तालाको राणा राणा लगाएका छन्। कहाँ दाबी अब
1: कहिको गएको थियो अहिले तू साइतमी जाने बेला कहाँ जाँदा भए केन जाँदा भए भन्नु होइन थाहा थियो तुकी कर्म मेरो खोटी छ मन मेरो टोटी छ कुरा आफै बुझ म हटे
0: ए ठिक छ ठिक छ बड्डा धानु रोटी खानु रोटी फर्किनेलाई धोतिने टोपी हुने जस्तो हुँदछ पहिला पनि त्यहाँ कस्ती आइहाले ताइ फर्काइयो अहिले पनि त्यही हालत होला ल त जाने बेला जाउँ त अनि त्यहाँ भन्नु म ठाउँ

0: होइन भट्टराईजी, कता लागेको होली?
1: चाहिने कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्कभर रिचार्जका साथसाथै एचसिएल डोमेस्टिक सिम कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा साझा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एचटिसी डिस्क कार्डका साथसाथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

थपदट म्युजिक क्रिएसन पाली सगोर प्रस्तुत गर्दछ। विनोद बाजुदारीको म्युजिक एरेन्जरमा यो अछामी बड्डो।

0: लालबहादुर धामी टिकापुनको कर्णप्रिय आवाजमा सर्वत्र बजारमा उपलब्ध छ, सुन्न नभुल्नुहोला।
1: होइन भट्टराईजी, कता लागेको होली?
2: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
1: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
2: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
1: रङ्गिन तथा सादा फोटोको लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
2: एचसिएल, एचटिसी, डिस्कप, क्यारिटाका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
1: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
3: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
2: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदाडी बजार, कञ्चितपुर।
1: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
2: कन्ट्याक्ट 9848820778,
1: 9809467570।

0: होइन भोटराई जी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एचटिसी डिस सब कार्डका साथ साथै एचसिएल र डोमेस्टिकको चिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: No! No! No!
1: होइन भट्टराईजी, कता लागेको होली?
2: चाहिने कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
1: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
2: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
1: रङ्गिन तथा सादा फोटोकपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
2: एचसिएल एचटिसी डिस्कभरी कार्डका कार्ड साथै एचसिएल र डोमेस्टिकको चिप कार्डको थोक विक्रेता।
1: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
3: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
2: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
1: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
2: कन्ट्याक्ट 9848820778,
1: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागो।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटर का बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसीएल, एटीसी, डिस्क, कारिकाटका साथसाथै एचसीएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: अनि कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिकाका साथसाथै एचसिएल डोमेस्टिक सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भोटलाई जी कता लागेको हो नि
1: ए कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरक कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एचटिसी डिस्क कार्डका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778 9809467570।

0: छैन भट्टराईजी, कता लागेको होले?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिसोप, कारिटासका काका, साथै एचसिएल र डबस्टीको चिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता नै, नि राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसीएल, एसटीसी, डिस्कभ, रिचार्ज कार्डका साथसाथै एचसीएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एसटिसी, डिस्क, क्यारिटाका साथ साथै एचसिएल र डोमेस्टिक सिपकार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर।

0: यो हो एनबी रेडियो नेटवर्क www.nepalbodh.com।
1: हेलो बाउसी हजुर, ल ऊ त डाँडा थुम्को मिलाइदिनु त थुम्को रोपारलाई गाह्रो हुन्छ के
2: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ अर्को साल के हो

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एसटिसी, डिस्क, रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटोकपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्कभ क्यारिटाज कार्डका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नका लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एचटिसी डिसोप रिचार्ज कार्डका साथ साथै एचसिएल रबस्तीको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कप, कारिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: कता नै, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेनी लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्कका रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागो।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल, एचटीसी, डिस्कभ, कारिचार्जका कासा साथै एचएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सम्पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिटाका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नेको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्कभ रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एचटिसी डिस्कभ रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्क रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिम कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एसएल एचटीसी डिस्क कार्ड कार्डका साथसाथै एसएल र डोमेस्टिक चिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: यस्तै कर्णप्रिय गीत संगीतको चौतर्फी सफलता पछि सन्तोष के बास्तोलाको उत्कृष्ट लय तथा शब्द सृजना भित्र शरण लम्सालको मनछुने लोकदोहोरी गीत स्वार्थी संसार पीआरबीटी 016-00-33807 र पीआरबीटी
1: 6054-0-23
0: पुष्कल शर्मा र शरण लम्सालको सुमधुर आवाज लोक दोहोरी गीत स्वार्थी संसार गोर्खा चौतारी म्युजिक प्रणालीद्वारा अब बजारमा.
2: यो हो एनबी रेडियो नेटवर्क www.nepalbodh.com.

0: होइन भट्टराईजी, कता लागेको होले?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्कभ कारिचार्जका साथ साथै एचसिएल रबस्तीको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ ट्रेनिङ लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कप, कारिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागो।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटोकपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एसटिसी, डिस्कभर, रिचार्ज कार्डका साथ साथै एचसिएल र डबस्टिकको चिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

मलाई थाहा छ तिमी मेरै पर्खाइमा बलिन्धारा आँसु बगाउँदैछौ। सानो म पनि त चैनले कहाँ बसेको छु र मेरो त तिम्रै नाम जप्दै जप्दै प्राण जान्छ होला। म पागल हुन्छु होला भगवान, आखिर यो दूरी किन।

भावना म्युजिक सोल्युसन सगौर प्रस्तुत गर्दछ मन्छुले लोकदोहोरी गीत अब त पागल भई हिँड्छु होला म। यार बिटी 60 43 70 18

रामु खड्काको उत्कृष्ट लय र विमल अधिकारीको उत्कृष्ट शब्द सृजना भित्र विष्णु माझी र मोहन खड्काको सुमधुर आवाज अनि विमल अधिकारी र सगुन साईको उत्कृष्ट म्युजिक भिडियो अभिनयको साथमा लोकदोहोरी गीत अब त पागल भई हिँड्छु होला म

0: मलेसियाको लागि यस गीतको डिजी कोड नम्बर 044-88-88
1: तपाईँ पनि कुनै पनि म्युजिक भिडियो निर्माण गर्न र म्युजिक भिडियोमा अभिनय गर्न वा कुनै पनि गीत संगीतको बजार व्यवस्थापन गर्नका लागि राम्रो म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने सदैव सम्झनुहोस् भावना म्युजिक सोल्युसनलाई। सम्पर्क मोबाइल नम्बर 9855198451 9855198451।
2: यहू एनबी रेडियो नेटवर्क www.nepalbodh.com

0: साथीले कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
1: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
0: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि?
2: हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टिभी लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
1: रङ्गीन तथा सादा फोटोकपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
2: एचसिएल एटिसी डिस्क रिचार्ज कार्डका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
1: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
3: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
2: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
1: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
2: कन्ट्याक्ट 9848820778,
1: 9809467570।

0: होइन भट्टराई जी, कता लागेको हो नि?
1: ए कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ ट्रेनिङ लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्कका रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीप चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिसोप, कारिटासका कासा साथै एचसिएल र डोमेस्टिकको सिपकार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: होइन कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल एटिसी डिस्क कार्डका साथसाथै एचएल डोमेस्टिक चिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: होइन कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्क कारिचार्जका साथसाथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टिभी लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा ज्यादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्क, कन्ट्याक्टका साथ साथै एचसिएल डबस्टिकको चिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चनपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: होइन कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिटासका साथसाथै एचसिएल र डोमेस्टिक सिपकार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीप चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टिभी लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्क कार्डका साथ साथै एचसिएल र डोमेस्टिकको चिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।
3: मेसना डिजिटल प्रस्तुत गर्दछ।

0: होइन भोटलाई जी कता लागेको हो नि
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे त्यही भएर मैले धनगढी जान लागेको
0: भट्टराईजी तपाईँलाई यति पनि थाहा छैन हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यही जानु न
1: ओहो एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यहाँ के सुविधा छन् नि हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ
0: रङ्गीन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ
1: एचएल एटिसी डिस्क रिचार्जका साथसाथै एचएल डोमेस्टिकको सिम कार्डको थोक विक्रेता
0: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ
1: हरेक किसिमका मोबाइल टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलदारी बजार कञ्चनपुर
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार
1: कन्ट्याक्ट 9848820778 9809467570

यहू एनबी रेडियो नेटवर्क www.nepalbodh.com

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागो।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, क्यारिटाका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: क्या सुगन्ध, अल्ली ओर सरन पिरतीको बात गर्न
1: हेर न के बनेको, मलाई त लाज लाग्यो।
2: ओरेस मिडिया प्राली प्रस्तुत गर्दछ एन्ड्री जोएल नगाल छेत्रीको लोकदोहोरी गीत जवानीको मात। पिआरबिटी 0160033379 र पिआरबिटी 6054081 रुद्रजीएमको उत्कृष्ट लय, धनराज चुनाराको उत्कृष्ट शब्द सृजना, नरेश सोनीको उत्कृष्ट म्युजिक भिडियो निर्देशन र पार्वती राई अनि एन्ड्री जोएल नगाल छेत्रीको उत्कृष्ट म्युजिक भिडियो अभिनयको साथमा धनराज चुनारा र पूर्णकला विशीको सुमधुर आवाज लोकदोहोरी गीत जवानीको मात अब बजारमा। सल्लाह र सुझावका लागि सम्पर्क 9849551916 र 9868165662।
3: होइन भट्टराईजी, कता लागेको होली?
4: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागो।
3: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
4: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटर का बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
3: रङ्गीन तथा सादा 4K कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
4: एचएल, एचटीसी, डिस्कभर, कारिटाका साथसाथै एचएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
3: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
4: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
5: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
4: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडारी बजार, कञ्चितपुर।
3: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
4: कन्ट्याक्ट 9848820778, 9809467570।

जति पनि साथीहरूले मेरो युट्युब च्यानल अलरेडी सब्सक्राइब गर्नुभएको छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ, र आउँदो दिनहरूमा ज जसले सब्सक्राइब गर्नुभएको छैन, ज जसले गर्नुहुनेछ उहाँहरूलाई पनि अग्रिम धेरै धेरै धन्यवाद भन्दै धर्मेन्द्र सेवानको युट्युब च्यानललाई माया गरिदिनु होला। र नयाँ नयाँ गीतहरू यहाँहरू समक्ष ल्याउँदैछु, उक्त गीतहरूलाई पनि विगत नजुक्दै माया गरिदिनु होला। यहाँहरूको माया साथ हौसलाको अपेक्षा गरेको छु। धेरै धेरै धन्यवाद। सबैको जय।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्क रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: स्मृति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्मृति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराई जी, कता लागेको होली?
1: कता लाग्ने नि, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टिभी लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्क, कारिकाका साथसाथै एचसिएल र डोमेस्टिकको चिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: बानी हो, यसपालि पनि एसएलसीमा तीन विषय लागेर
1: छाड्देऊ त्यस्तो कुरा, मायामा त फर्स्ट डिभिजन आएकै छ नि। भावना म्युजिक प्राली सगौरा प्रस्तुत गर्दछ प्रतिभावान नव कलाकार धीरेन ओलीको समय सापेक्ष लोक दोहोरी गीत एसएलसी। पीआरबिटी 013-00-45-931 र पीआरबिटी 60-45-20-98। रामु खड्काको उत्कृष्ट लय र धीरेन ओलीको उत्कृष्ट शब्द सृजना भित्र रामजी खार अनि तुलसी घरतीको सुमधुर आवाज लोक दोहोरी गीत एसएलसी अब बजारमा। के तपाईँ पनि कुनै पनि म्युजिक भिडियो निर्माण गर्न र म्युजिक भिडियोमा अभिनय गर्न वा कुनै पनि गीत संगीतको बजार व्यवस्थापन गर्नका लागि राम्रो म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने सदैव सम्झनुहोस् भावना म्युजिक सोल्युसनलाई। सम्पर्क मोबाइल नम्बर 98510-98451 98510-98451।
2: होइन भट्टराईजी, कता लागेको हो नि?
3: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर म धनगढी जान लागो।
2: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
3: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
2: रङ्गिन तथा सादा फोटोका लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
3: एचसिएल एसटिसी डी सफ्टका रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको चिप कार्डको थोक विक्रेता,
2: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
4: सुर्ती सेवन गर्ने मित्रहरूका अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
3: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
2: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
3: कन्ट्याक्ट 9848820778,
2: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिटास कार्डका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: स्मृति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्मृति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्कभ रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चनपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एसटिसी, डिस्कभ, कारिटार कार्डका साथ साथै एचसिएल र डबस्टीको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एचटिसी डिस्क कार्डका साथसाथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, क्यारिटारका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, फोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीतिक गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटर का बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिटास का साथ साथै एचसिएल र डोमेस्टिक सिपकार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

माया कस्तो रहेछ यो माया, कसैलाई हँसाउँछ यो मायाले, कसैलाई रुवाउँछ यो मायाले, पागल बनाउँदो रहेछ यो मायाले, त्यही मायाको कथा सुनाउँदैछु म।

भेट्नु मन धेरै थियो, तर भेट्न पाइन उनलाई। मैले सधैँ आज भेटौँ भन्थेँ, तर उनले सधैँ भोलि भेटौँ भन्थिन्। मैले सधैँ भोलि कुरिरहेँ, तर त्यो भोलि कहिल्यै आएन।

जसलाई यति धेरै माया गरे, जसलाई दिन रात पूजा गरेर बसे, जसको निम्ति संसार बिर्सिदिए, त्यही मान्छे जसले मलाई छोडेर गयो, तर यहाँ छोडेर गएन।

उनलाई भेट्ने चाहना सधैँ भोलि भएर रह्यो। उनको भोलि कहिल्यै फर्किएर आएन। बरु उनले बिर्सन भने त्यही बोली उनको र मेरो भेट्नु हुँदैको अन्तिम बोली थियो।

बिर्सन भनेकी थिइन् तर मैले बिर्सन सकिनँ। खै कस्तो रहेछ यो मन, सायद जुन दिन मर्नेछु त्यही दिनदेखि उनी छ मैले बिर्सिएको दिन। उनी गए पनि उनको सम्झना सधैँ मसँग रहिरहनेछ।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता नानी, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, ल्यामिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एसटिसी, डिस्कभ, कारिटारका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको होली?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिसोप, क्यारिटासका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820779809647570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गिन पत्ता सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्क कार्डका साथ साथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: सिर्जनालाई
1: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
2: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि?
3: हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
1: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
3: एचसिएल, एचटिसी, डिस्कभ, कारिटाका कार्ड साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
1: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
4: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
3: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चनपुर।
1: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
3: कन्ट्याक्ट 9848820778,
1: 9809467570।
5: गङ्गा रेडियो खोलखोल, एफएमबाट लोकगीतको कार्यक्रम आउने बेला भएको छ भाइ।
6: ए हो र, म खोलिहाल्छु है।
5: मलाई कस्तो मन पर्छ त्यो कार्यक्रम, कति राम्रो छ है।
6: तर त्यो कार्यक्रम चलाउने दाले म पनि लाउनु भयो
5: कि
7: प्रिय श्रोतावृन्द, नमस्ते। कार्यक्रम लोक तरङ्गमा यो सञ्चालकको श्रोतावृन्द, यो कार्यक्रम अन्तर्गत यहाँहरूले मिठा मिठा लोक भाकाहरू सुन्दै आउनु भएको छ। यो कार्यक्रममा यहाँहरूकै फोनको आधारमा मिठा मिठा लोक भाकाहरू बजाइन्छ र मलाई प्राविधिक मित्रले संकेत गरिसक्नु भएको छ। आज पनि हाम्रो टेलिफोन सम्पर्कमा कोही आइसक्नु भएको छ, एकैछिन उहाँसँगै कुराकानी गरौं।

नन बाबा त्यसाले नि हेर्दैनन् जति माया तिमलाई लाइदेनी छुट्छ अचेल कुरा सु

0: होइन भट्टराईजी, कता लागेको होली?
1: राजनीतिको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्कभर रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिटाका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चनपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता नानी, राजनीति गर्नेको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभ, कारिकाटका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचएल, एचटीसी, डिस्क, कारिटाका साथसाथै एचएल र डबेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: नि राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ ट्रेनिङ लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिस्कभर, रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको चिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।
3: योगसना डिजिटल प्रस्तुत गर्दछ।

0: पुग्छ अब त भ्याउँदैन पानी पर भयो
1: होइन भट्टराईजी कता लागेको हो नि
2: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे त्यही भएर मैले धनगढी जान लागो
1: भट्टराईजी तपाईँलाई यति पनि थाहा छैन हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यही जानु न
2: ओहो एनबी कम्प्युटर एन्ड कम्युनिकेसन त्यहाँ के सुविधा छन् नि हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ
1: रङ्गीन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ
2: एचसिएल एसटिसी डिस्क रिचार्जका साथसाथै एचसिएल र डोमेस्टिकको सिम कार्डको थोक विक्रेता
1: मोबाइलका चार्जर हेडफोन इयरफोन डाटा केबल मेमोरी पेन ड्राइभ कार्डुलेटर सुबुध मूल्यमा उपलब्ध गराइन्छ
2: हरेक किसिमका मोबाइल टर्च लाइट खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ
3: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ
2: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन बेलडाडी बजार कञ्चितपुर
1: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार
2: कन्ट्याक्ट 9848820778
1: 9809467570

0: अन्त ब्रो दसैँ पनि अब माथि छ नि मेरो त्यही हेर्न
1: नयाँ
0: ब्रो मलाई बाल
1: मलाई त बाल्यो हिँड्न
2: लाउजी सारी रेशमको चिटिकै सुनको चुरा ब्या गर्ने बिटिकै
0: यो ब्रो त्यही होला
1: त्यो लाउरै घर होइन ब्रो त्यो लाउरेको छोरी सक्दैन म सुन्छ स्टोरी
2: यार तँलाई मनको कुरा भनौ कसरी
1: हाट्छ
2: मिलाइदिने यार
0: तर एकपल्ट चाहिँ मेरो लागि है
1: गीत गाउँछ
0: तँ मिलाइदिन आउँछ
1: ब्रो त्यो केटी तेरो भयो फलो नि

0: त्यही हो यार, आफ्नै लागि पठाएर के हो सधैँ यस्तै गर्छ भने
1: ल ब्रो, त्यस्तो होइन कि, त्यही लागि पठाएको होइन मैले।
0: हे यो ब्रो, स्रो थाहा छैन मलाई, तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई।
1: ल होइन कि ब्रो, त्यही लागि पठाएको।

0: कस्तो लोनतोडी बिचमा किन फ्याट आइदिइरहेको क्या, पट्टिन आँटिसक्यो कि ब्रो यार।
1: पट्टिन चाहिँ आँटिसकेको थियो कि, तर मेरो लागि होइन, तेरो आफ्नै लागि, आफ्नै सेटिङ मिलाएर थिएस त।
0: अब जसको लागि भयो नि पट्टिन त आँटेको थियो नि ब्रो।
1: छोड्दे यार, मलाई मन चाहिँ पल्लो गाउँको जिम्बल भएको छोरी पनि अति मनपर्छ यार।
0: राम्रै छ,
1: आँखा नलाई जहिले।
0: आम्मा कसम, त्यो केटी तेरो लागि हो क्या, तँसँग अर्को गीत छ नि
1: यो भन्दा नि दामी छ यार।
0: त्यहाँसम्म पुग्दासम्म सुना न ब्रो, फलो मी।
2: होइन भट्टराईजी, कता लागेको हो नि?
3: राजनीतिक गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
2: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
3: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूरक कोर्सहरू गराइन्छ।
2: रङ्गीन तथा सादा 4K लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
3: HCL HTC डिस्कभर रिचार्जका साथसाथै HCL र डोमेस्टिकको सिम कार्डको थोक विक्रेता।
2: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
4: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
3: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
2: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
3: कन्ट्याक्ट 9848820778,
2: 9809467570।

0: Yahoo Yenvi Radio Network, www.nepalbodh.com.
1: परदेशको बसाई यता घरमा प्राणभन्दा प्यारी श्रीमती छोराछोरी आमा बुवाहरूलाई छोड्नको बाध्यता नेपालीहरूले भोगिरहनु भएका दुःख पीड़ालाई यथार्थता झल्किने किसिमले यहाँ प्रस्तुत गरिएको छ। दार्चुला जिल्ला मालिकार्जुन ओडा नम्बर 2 जन्मनुभएका हाल मलेसियामा बस्नुहुने विक्रम सिंह धामीको पहिलो प्रस्तुति घुइला पातल न्याउली चरी प्रस्तुत छ, जसमा स्वर रहेको छ सुमधुर स्वरका धनी गायक रमेश सिंह धामी र रेखा जोशीको। भनेदेखि शब्द संकलन गर्नुभएको छ विक्रम सिंह धामी, लय संकलन गर्नुभएको छ गायक रमेश सिंह धामीले। त श्रोताहरू स्वीकार्नुहोस् विक्रम सिंह धामीको पहिलो प्रस्तुतिमा रहेको गीत घुइला पातल न्याउली चरी।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्यो नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा साझा फोल्टेका लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एटिसी डिस्कभ रिचार्जका साथ साथै एचसिएल र डोमेस्टिक सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

बैतडी जिल्ला मेलोली नगरपालिका वडा नम्बर 5 महारुद्र पेलेमा बस्ने स्वर्गीय बुवा लालसिंह पुजारा र आमा नारुदेवी पुजाराका कोखबाट जन्मनु भएका र हाल चाँदनी बस्ने नवकलाकार गणेश सिंह पुजाराको पहिलो प्रस्तुति गीती एल्बम ए मेरा पियरा, जसमा लय शब्द रहेको छ गणेश सिंह पुजारा र गोपाल दयाल, भने स्वर रहेको छ गोपाल दयाल, पुष्पा बोहरा र गणेश सिंह पुजारा। विशेष सहयोगी मनकला पुजारा, आयुष पुजारा, सहयोगी गोरख बहादुर चन्द र गणेश औजी, सम्झनामा जयसिंह भण्डारी, रमा भण्डारी, मोहन पुजारा लगायत सम्पूर्ण पुजारा परिवार। रेकर्डिङ बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियो, न्यू प्लाजा पुतली सडक, काठमाडौँ। सम्पर्क नम्बर 9848 71 90 14 र 9851 21 90 14। लौ त स्वीकार्नुहोस् गणेश सिंह पुजाराको नौलो प्रस्तुति ए मेरा पियरा।

0: यो हो एनबी रेडियो नेटवर्क www.nepalbodh.com।
1: हेलो
2: हेलो त छनाई छ रे तेरा नौला दिनु जगरे बोल्नु नयाँ थि
1: को हेलो यो गाल्दिने निजी हो जि बोलिया है
2: द महुगे तमरी सैनी पानमती तिनी आन्भ
1: मेरी आफ्नी सैनी जि
2: द तक्दा तिनर कुरा सैनी अदिङ्गे हुन कहाँ देख्या तमले
1: ब्यारे रे माइता माइतै रे तेरो मुखै देख्या कसरी चिन्न हो भन्ने बि त ओदी अहिले त नेपाल चुनाव भयो भन्ना छ नि कुन नीति त भन्ने
2: क्याको चुनाव हो भन्ना दनकालो हो दनकालो रे गणतन्त्र रे जितायो भन्ना छन्
1: कसो भयो गरिब के दिने भन्ना छन् भए
2: कोही मरे पछा भत्ता दिउनु भन्ना छन्
1: साबस अब हुन्छ विकास।

0: नमस्कार सम्पूर्ण गीत संगीत प्रेमी मित्रहरू, सुदूरपश्चिमको काखमा आमा राजुदेवी मिजार र बुवा टिका मिजारको कोखबाट जन्मिनुभएका युवा गायक खड्क मिजारको पहिलो प्रस्तुति नौलो नेपाल परदेशी हजुरहरूमा प्रस्तुत छ, जसमा लक्ष्मी मिजारको शब्द र खड्क मिजारको लय छ भनेदेखि गौरी भट्ट र खड्क मिजारको स्वरले सुसज्जित गीतमा परदेशमा श्रीमानले जन्मभूमिमा श्रीमतीले झेल्नु परेका दुःख कष्ट र समस्यालाई जस्ताको तस्तै झल्काइएको छ। विशेष सल्लाहकारमा हुनुहुन्छ धनराज पार्की, सहयोगी तर्फ गणेश बोगटी, श्याम पार्की, पारस खड्का, दल बहादुर सिंह बाग, प्रताप सिंह बोहरा, अर्जुन बिक, हरिनारायण तिरुवा, योगेन्द्र निर्मल रुकाया र निर्मल पार्की भने सम्झनामा खड्क मिजार भने चिन्नुहुने इष्टमित्र साथी संगी आफन्तहरू सबैलाई। इन्डिया चेन्नईका रेकर्डिङ व्यवस्थापक धनराज पार्की सम्पर्क नम्बर रहेको छ 9092270551। रेकर्डिङ बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियो, न्यू प्लाजा पुत्री सडक, काठमाडौँ नेपाल। सम्पर्क नम्बर 9848971014 र 9851914।
1: गौतम म्युजिक स्टुडियोको अनुरोध, काठमाडौँकै क्वालिटीमा अडियो तथा भिडियो बजार व्यवस्थापन र रेकर्डिङ गर्नका लागि हामीलाई सम्झनुहोस्। भारत चेन्नईमा रेकर्डिङ तथा बजार व्यवस्थापनका लागि रेकर्डिस्ट तथा व्यवस्थापक धनराज पार्की, कन्ट्याक्ट नम्बर 9092270551। एकचोटि सेवाको मौका अवश्य दिनुहोला। जय नेपाल, जय गीत, जय संगीत।
2: होइन भट्टराईजी, कता लागेको होली?
3: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागो।
2: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
3: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पुरा कोर्सहरू गराइन्छ।
2: रङ्गीन तथा सादा फोटो कपी, लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
3: एचसीएल, एचटीसी, डिस्कभर, कारिकाटका साथसाथै एचसीएल र डोमेस्टिकको सिम कार्डको थोक विक्रेता।
2: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
4: स्फूर्ति सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प स्फूर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
3: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
2: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
3: कन्ट्याक्ट 9848820778,
2: 9809467570।
0: बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियो प्रस्तुत गर्दछ नवगायक जीवन सिंह धनाडीको नौलो प्रस्तुतिमा रहेको गीत जन्म जन्म प्रस्तुत छ। उक्त गीतमा शब्द रहेको छ पीएस धनाडीको भने लय रहेको छ टिकेन्द्र कार्की र गायक वीर धनाडी सोराडीको र सो रहेको छ जीवन सिंह धनाडी र रेखा जोशीको। विशेष सहयोगीहरूमा पुष्कल सिंह धनाडी, सुशील अरविंद सिंह, एजे गिरी। रेकर्डिङ बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियो, न्यू प्लाजा पुतली सडक, काठमाडौँ नेपाल। सम्पर्क नम्बर 9852190914 र 9848971014। आदरणीय दर्शक श्रोताहरू, स्वीकार्नुहोस् नवगायक जीवन सिंह धनाडीको नौलो प्रस्तुतमा रहेको गीत। प्रस्तुत छ जन्म जन्म।

0: के तपाईँ छिटो छरितो र उच्च स्तरीय क्वालिटी युक्त अडियो रेकर्ड भिडियो छायाङ्कन सम्पादन तथा बजार व्यवस्थापनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियो न्यू प्लाजा पुथली सडक काठमाडौँ। सम्पर्क नम्बर 9848 7114 र 9851 91 14।
1: यो हो एनबी रेडियो नेटवर्क www.nepalbodh.com।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता नानी, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब प्रोडक्ट कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटो कपी लेमिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्कभरी कार्डका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778 9809467570।

0: बैतडी जिल्ला ग्वालेक गाविस रतगाडा गाउँमा जन्मिनुभएका हरिपन्तको पहिलो प्रस्तुति गायक गणेश बोराको शब्द तथा लय सिर्जनामा गायक हरिपन्तको स्वर रहेको यस गीतमा स्वरमा साथ दिनुभएको छ गायिका आरती रुचालले भने सल्लाहकारमा हुनुहुन्छ अमन भट्ट। सम्झन चाहन्छु सुदूरपश्चिमवासी विशेष सहयोगीमा हुनुहुन्छ दाजु परमानन्द पन्त, दाजु पदमराज जोशी, मित्र सुरेन्द्र भट्ट, गणेश दत्त जोशी र दाजु माधव पन्त। रेकर्डिङ मेगाहर्ज स्टुडियो रूपन्देही बुटवल नेपाल। सम्पर्क व्यक्ति मनोज खड्का र गणेश बोरा 9815638400। सल्लाह तथा सुझावका लागि गायक हरिपन्त सम्पर्क नम्बर 9811909468।
1: यो हो एनबी रेडियो नेटवर्क www.nepalbodh.com।

0: सम्पूर्ण दर्शक तथा श्रोताहरूमा साङ्गीतिक अभिवादन। डडेलधुरा जिल्ला गन्यापधुरा गाउँपालिका वार्ड नम्बर 3 सकायलमा जन्मन भएका सुमधुर स्वरका धनी गायक प्रकाश रैकालको पहिलो एल्बम बालकालको वैश बजारमा आइसकेको छ, जसमा स्वर रहेको छ गायक प्रकाश रैकालको भने स्वरमा साथ दिनुभएको छ अहिलेकी चर्चित गायिका शोभा थापाले, लय शब्द रहेको छ गायक हरि विशीजीको। विशेष सल्लाहकारमा हुनुहुन्छ सर्जक तेज तिखातरी भने सल्लाहकारमा हुनुहुन्छ दादा योगेन्द्र रैकाल, भिनाजु गगन ताम्राकार, वीरेन्द्र कोली र हरिभुल। विशेष सहयोगी दादा गणेश रैकाल, अंकल रमेश रैकाल, किशन रैकाल र गणेश बिक। सहयोगीहरू भीम राणा, गगन बिक, सुरेन्द्र बिक, सालो नरेन्द्र ताम्राकार। सम्झनामा हुनुहुन्छ जन्मदिने आमा बुवा मानसिंह रैकाल र आमा हिरादेवी रैकाल, काकी सरूदेवी रैकाल, भाउजू रिचिल र शारदा, दिदी जाना किरा भागा, भान्जी निर्मला, भान्जा बसन्त र विशेष सम्झनामा हुनुहुन्छ उही मेरी मुटुकी ढुकढुकी आशा देवी रैकाल र सकायलवासी सम्पूर्णलाई। रेकर्डिङ स्टुडियो विशेष डिजिटल रेकर्डिङ प्रणाली अनामनगर काठमाडौँ। सम्पर्क 98 43 18 34 47 र 98 48 47 30 18। लौत श्रोतावृन्द स्वीकार्नुहोस् प्रकाश रैकालको पहिलो एल्बम बालकालयको वैशाख।
1: गौतम म्युजिक स्टुडियोको अनुरोध, काठमाडौँकै क्वालिटीमा अडियो तथा भिडियो बजार व्यवस्थापन र रेकर्डिङ गर्नका लागि हामीलाई सम्झनुहोस्। भारत चेन्नईमा रेकर्डिङ तथा बजार व्यवस्थापनका लागि रेकर्डिस्ट तथा व्यवस्थापक धनराज पार्की। कन्ट्याक्ट नम्बर 90 92 27 0551। एकचोटि सेवाको मौका अवश्य दिनुहोला। जय नेपाल, जय गी।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीतिक गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलडाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोकपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एफटिसी डिस्क कार्डका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका अब विकल्पको रूपमा आएको छ विकल्प स्फूर्ति। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलडाडी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता नानी, राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एसएल एटिसी डिस्क कार्डका साथसाथै एसएल र डोमेस्टिक सिम कार्डको थोक विक्रेता,
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खडी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती, पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध पाइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटोकपी ल्यामिनेसन स्क्यानिङ।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: कता लाग्ने नि? राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथे, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदारी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक डिप्लोमा हार्डवेयर सफ्टवेयर नेटवर्किङ टेली लगायत सब पूरा कोर्सहरू गराइन्छ।
0: रङ्गीन तथा सादा फोटो कपी ल्यामिनेसन स्क्यानिङ प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल एसटिसी डिस्क कारिटाका साथ साथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डिलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरी तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै बेलदाडी बजारमा छ नि एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यही जानु न।
1: ओहो, एनबी कम्प्युटर एन्ड कम्युनिकेसन, त्यहाँ के सुविधा छन् नि? हाम्रो यहाँ कम्प्युटरका बेसिक, डिप्लोमा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, टेली लगायत सब पूर्ण कोर्सहरू गराइन्छ।
0: रङ्गिन तथा सादा फोटोका लेमिनेसन, स्क्यानिङ, प्रिन्टिङको सुविधा पनि रहेको छ।
1: एचसिएल, एचटिसी, डिसोप, कारिटासका साथसाथै एचसिएल र डोमेस्टिकको सिप कार्डको थोक विक्रेता।
0: मोबाइलका चार्जर, हेडफोन, इयरफोन, डाटा केबल, मेमोरी, पेन ड्राइभ, कार्डुलेटर सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: हरेक किसिमका मोबाइल, टर्च लाइट, खरिद तथा इलेक्ट्रोनिक सामग्री पनि पाइन्छ।
2: सुर्ती सेवन गर्ने मित्रहरूका लागि अब विकल्पको रूपमा आएको छ विकल्प सुर्ती। पतञ्जलिद्वारा उत्पादित अन्य सामग्री पनि एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसनमा उपलब्ध गराइन्छ।
1: एनबी कम्प्युटर इन्स्टिच्युट एन्ड कम्युनिकेसन, बेलदारी बजार, कञ्चितपुर।
0: म्यानेजिङ डाइरेक्टर जगदीश चन्द्र बाग एवं एनबी परिवार।
1: कन्ट्याक्ट 9848820778,
0: 9809467570।

0: होइन भट्टराईजी, कता लागेको हो नि?
1: राजनीति गर्नको लागि कम्प्युटर र मोबाइल पनि चाहिने, अनि नातिलाई कम्प्युटर पनि सिकाउँथ्यो, त्यही भएर मैले धनगढी जान लागेको।
0: भट्टराईजी, तपाईँलाई यति पनि थाहा छैन हाम्रै बेल्डा।